0: अपने ही टॉपिक पर आ जाएंगे तबरेज़ भाई, जो हम बात कर रहे थे खबरों से पहले महंगाई की बात कर रहे थे। एक बार फिर हम उसी मौजू पर, उसी टॉपिक पर आते हैं, क्योंकि कंसर्न है, जैसे हमने पहले ही बात की इसके हवाले से, कि कंसर्न है पूरे समाज में ये इस महंगाई का, कि किस तरह से इसको टैकल किया जाए, किस तरह से लड़ें इससे, इसको इसकी इसकी इसको मात दिया जाए।
1: जी देखिए, जब तक महंगाई, जहाँ तक महंगाई की बात आप कर रहे हैं, ये हमारे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने भी फरमाया है कि
0: सुल्लल्लाहु
1: जब तक आप नेसेसिटी की ज़िंदगी जीते हैं, ज़रूरत की ज़िंदगी, कि मुझे सुबह शाम दो वक्त की रोटी ये ज़रूरी है,
0: बिल्कुल
1: अगर आप वहीं तक महदूद हैं तो आप बिल्कुल कंफर्टेबल जियेंगे,
0: बिल्कुल
1: आप स्ट्रेस में नहीं आएंगे, एक बहुत शानदार ज़िंदगी आप जी पाएंगे।
0: बिल्कुल
1: लेकिन जब आपने दो वक्त की रोटी के साथ में पिज़्ज़ा ढूंढना शुरू कर दिया,
0: बिल्कुल
1: उस दिन
0: बेशक
1: आप मारे जाएंगे।
0: सही बात है, सही
1: उस
0: बात
1: चीज़ का हमें ध्यान रखना है
0: सही बात
1: और
0: है
1: देखा देखी से हमेशा बच के रहना है।
0: बिल्कुल
1: और आजकल एक बहुत अजीब सा मामला सामने आता है, स्कूलों की जो आजकल रेस लगी है,
0: बिल्कुल
1: मेरा बच्चा सरकारी स्कूल में है और आपका बच्चा एक प्राइवेट
0: डीपीएस
1: स्कूल में
0: में
1: है,
0: बिल्कुल
1: जब आपका बच्चा प्राइवेट स्कूल में है तो मेरी बीवी मुझे पकाती है
0: बिल्कुल
1: कि हमारे बच्चे को क्यों नहीं आप इस प्राइवेट
0: प्राइवेट
1: स्कूल में,
0: स्कूल में
1: लेकिन मेरी
0: एडमिट करते
1: औकात
0: हैं।
1: नहीं है मेरे बच्चे को
0: बिल्कुल
1: प्राइवेट स्कूल में
0: बिल्कुल
1: पढ़ाने
0: सही
1: की।
0: बात है
1: और आप यकीन माने, आज भी जो हमारे टॉप ब्यूरोक्रेट्स हैं, आप उनसे बात करके पूछें, कहीं ना कहीं उन्होंने सरकारी स्कूल से पढ़ा होगा।
0: बिल्कुल बेशक बेशक, और वहाँ से जब पढ़ के निकले हैं वो, आज अगर आज की तारीख में देखें, आज की डेट में हम देखेंगे तो उनके जैसा स्मार्ट, उनके जैसा मतलब हाई रैंक वाला ऑफिसर, हाई स्टेटस कमाने वाला कोई नहीं है।
1: ये हमें समझना है,
0: बिल्कुल
1: बच्चों की जो पढ़ाई है, देखिए बच्चों की दो चीज़ें हैं, तरबियत
0: बिल्कुल
1: एक जो उनसे उन्हें घर में मिलती है,
0: बिल्कुल माँ
1: दूसरी
0: बाप के
1: स्कूल
0: जरिए
1: में।
0: बिल्कुल
1: स्कूल में बच्चे 4 घंटा 5 घंटा रहते हैं, बाकी पूरा वक्त जो है वो माँ बाप के साथ रहते हैं, अपनी फैमिली
0: बिल्कुल
1: के साथ रहते हैं,
0: बिल्कुल
1: तो ये फैमिली की जिम्मेवारी बनती है कि वो अपने बच्चों को एक्सपोजर दें,
0: बिल्कुल
1: सही एक्सपोजर दें, उन्हें ज़िंदगी के उतार चढ़ाव समझाएं, उन्हें ज़िंदगी बताएं कि ज़िंदगी क्या होती है।
0: बिल्कुल
1: हर कोई चीज़ मुयस्सर बच्चों के लिए रखना सही नहीं है,
0: बिल्कुल सही
1: उन्हें
0: बात है,
1: उस जब हर कोई चीज़ मुयस्सर रहती है उसकी कदर ख़त्म होती है।
0: कम हो
1: इसलिए
0: जाती है
1: हमें
0: बिल्कुल
1: कोशिश करनी है कि हम हमारे बच्चों की तरबियत ऐसे करें
0: बिल्कुल
1: कि वो खुश भी रहें और साथ साथ उन्हें ज़िंदगी के माने समझ आएं।
0: बिल्कुल ییٚمہِ ساتہٕ أسۍ ترٛیش لگان چھِ، أسۍ چھِ گژھان ترٛیشہِ ہُتھ، أسۍ چھِ چٮ۪وان اکھ گِلاس،
1: بِلکُل
0: زٕ گِلاس تہِ چھِ أسۍ چٮ۪وان پَنُن پیاس بُجاونہٕ خٲطرٕ، ترٛیش ہٹ مطلب کَم کرنہٕ خٲطرٕ. ییٚمہِ ساتہٕ أسۍ وفوٗر روزان چھِ یہِ ترٛیش، أسۍ چھِ یہِ ضایہِ تہِ کران،
1: بِلکُل
0: اَسہِ چھَنہٕ سۄ ترٛیش روزان کینٛہہ، گوٚو اَسہِ چھَنہٕ قدٕر روزان
1: قدر
0: سۄ
1: روزان
0: اَمِچ
1: أمِس
0: کِہیٖنۍ
1: کیٚنٛہہ
0: تہِ. اور ییٚمہِ ساتہٕ أسۍ یِتھ پٲٹھۍ تۄہہِ وجہ فرمووٕ کہِ اَسہِ پنٛنٮ۪ن بَچَن أسۍ سُہ کاٹُن چھُنہٕ تِمَن کینٛہہ، کیٛازِ آز چھُ دور، سُہ دور چھُ آز، آز اگر نہٕ بَچَس مہیا آسہِ، میسر آسہِ سُہ چیٖز ییٚمِچ تٔمِس ضوٚرَتھ چھِ، سُہ ہیٚکہِ کُنہِ تہِ حدَس تام گٔژھِتھ، سُہ چھُ وایلنٛٹ
1: یہِ
0: گژھان
1: چھُ
0: بَچَس.
1: سمجھُن کہِ
0: مگر
1: تٔمِس کَمِچ ضروٗرت چھےٚ،
0: بِلکُل آ بِلکُل سُہ چھُ سَمجھُن اَسہِ کَمِچ ضوٚرَتھ چھِ، بیٚیہِ کُس چیٖز أمِس کَتھ حدَس تام ہٮ۪کہٕ بہٕ اَمہِ کَمہِ چیٖزُک ایٚکٕسپوجَر کَتھ حدَس تام ہٮ۪کہٕ بہٕ أمِس پرٛووایڈ کٔرِتھ، سو دیٹ أمِس گژھِ نہٕ اَمیُک تیُتھ کانٛہہ اٮ۪ڈوٲرٕس اِفٮ۪کٹ، کانٛہہ تیُتھ اِفٮ۪کٹ گژھِ أمِس یُتھ پَگاہ مےٚ اَمیُک خٔمیازا بُگتُن پیٚیہِ.
1: بیٚیہِ چھُ بَچہِ بَناوُن اٮ۪کاوُنٹبٕل،
0: بِلکُل
1: اگر تُہۍ بَچَس رۄپیہِ 10 چھُو دِوان صُبحس سکوٗل نیرنہٕ وِزِ، شامنَس پِرٛژھوُس
0: بِلکُل
1: بیٹا ژےٚ 10 رۄپیہِ صُبحس دِژے تَتھ کیٛاہ کوٚرُتھ،
0: صحیح
1: یہِ
0: بات
1: گژھِ تۄہہِ بیان کَرُن کہِ مےٚ کیٛاہ کوٚر.
0: بِلکُل تَمہِ سۭتۍ ہیٚکہِ یہِ
1: بیٚیہِ چھُ تھاوُن سۭتی سۭتی بَچَس سۭتۍ تِژھ بانڈِنٛگ کہِ
0: بِلکُل
1: یہِ بَچہِ گژھِ پوٗرٕ دُہُک تۄہہِ حال وَنُن کہِ آز کیٛاہ گوٚو.
0: آج
1: وٕچھو
0: مےٚ نے کیٛاہ کیٛاہ
1: بہٕ چھُسو
0: بِلکُل
1: تۄہہِ پَنٕنۍ کَتھ وَنان، مےٚ آج اِس عُمر میں آ گیا ہوں، آج کی ڈیٹ میں بھی میں جب گھر جاتا ہوں،
0: بِلکُل
1: میری ماں کو اس بات کی بڑی خوشی ہے، میں پورے دن کا جو حال ہے وہ میں ماں کو سنا دیتا ہوں کہ آز گو
0: اچھی بات
1: فلن
0: ہے
1: جائے اِتھ پٲٹھۍ، فستٲنۍ
0: بہت
1: گوٚو
0: اچھی
1: اِتھ
0: بات
1: پٲٹھۍ،
0: ہے بہت
1: فلٲنۍ ووٚن
0: اچھی
1: اِتھ
0: بات ہے
1: پٲٹھۍ، بہٕ اوسُس فلٲنۍ سۭتۍ، پتہٕ سمکھیوم ہُہ، پتہٕ
0: بہت
1: گوٚو،
0: اچھی بات
1: ان کو میں پوٗرا حال سنا دیتا
0: یہِ
1: ہوں.
0: چھُ ماحول اکھ بَنان گَریُک، سُہ مطلب بہتریٖن ماحول اکھ چھُ بَنان گَرَس، بیٚیہِ چھُ موج، اَمہِ سۭتۍ کیٛاہ چھُ گژھان، تٔمِس چھُنہٕ کانٛہہ تہِ ماجہِ اگر أسۍ وَنو سورُے، أمِس چھُنہٕ کانٛہہ تہِ کَنسٲرٕن آسان، ژٕ مہٕ
1: فرق
0: دِکھ
1: چھَنہٕ
0: تٔمِس،
1: پٮ۪وان،
0: أمِس
1: مگر
0: چھُ
1: تہِ چھُ
0: دُعا
1: خوشی
0: گوٚو
1: گژھان.
0: روزان، أمِس چھُ
1: یس
0: خوشی گژھان کہِ مےٚ نے اچھی تربیت کی ہے اپنے بچے کو، یہِ چھُ اصل وتہِ لوٚگمُت
1: بِلکُل، بیٚیہِ گژھِ صُبحٲے تُہۍ نیران چھِو، ہمیشہٕ گژھِ صُبحس نیرنہٕ وِزِ پنٛنِس مٲلِس ماجہِ اِجازت ہیوٚن
0: بے شک
1: کہِ ٹاٹھیا موجی بہٕ حظ درٛاس سۭتۍ،
0: بِلکُل
1: تِم کیٛاہ چھِ کران، تِم چھِ یُتُے
0: دُعا
1: یوت وَنان گژھ کوٚرمو خۄدایَس
0: خۄدایَس
1: حوالہٕ،
0: حوالہٕ بِلکُل
1: أکِس أکِس دۄہَس سۭتۍ چھُ تہٕ گرمس نیران،
0: بِلکُل
1: وہ
0: بِلکُل
1: دُعا لے کر جب آپ نکلتے ہیں، ماں باپ کی دُعائیں آپ
0: بِلکُل
1: کے ساتھ وہ
0: ڈال بن
1: بالکل
0: کے رہتی ہے
1: بالکل سایہ بن کے چلتی ہیں،
0: بِلکُل
1: تو اس کو
0: بِلکُل
1: بنا کے رکھیں۔ تو ساتھ ہی ساتھ بات ہو رہی ہے مہنگائی کی،
0: بِلکُل
1: واپس میں مہنگائی پہ ہی آتا ہوں،
0: اس سے پہلے کہ
1: اس سے پہلے
0: پردے
1: ہم
0: بند،
1: مہنگائی پہ بات کریں، میں چاہوں گا شبیر ایک نغمہ پلے کریں، کافی دیر سے نغمے کی بڑی طلب ہو رہی ہے،
0: بہت بہت میرا دل بھی یہی کہتا ہے، مجھے لگ رہا ہے ہمارے
1: ہمارے
0: سامعین
1: سامعین بھی
0: بھی
1: چاہتے ہوں گے،
0: اسی
1: بالکل
0: انتظار میں ہوں گے، تو ان کے لیے چلاتے ہیں۔